0: تعاون کرنا چاہیے۔
1: بس 2047 تو وکسیت بھارت بنانے کا ہمارا لکھیا ہے۔ مجھے وشواس ہے کہ آندھرا پردیش کا ایک کیندر جنجاتیہ وشو ودیالیہ اپنا سارتھک سماویشی اور پریاورن سرکشن پر کیندرت ویوہارک سکشن پدھتی سے اس لکھیہ پراپت کرے اور اس کا مہتوپورن بھومیکا نبھائے گا۔
0: اس موقع پر تعلیم کے مرکزی وزیر دھرمیندر پردھان نے طلبہ پر زور دیا کہ وہ روزگار تلاش کرنے والوں کے بجائے روزگار کے مواقع پیدا کرنے والے بنیں۔ بھارتی ریلویز نے 499 کروڑ روپے کی لاگت سے مشرقی وسطی ریلوے کے 44 کلومیٹر سے زیادہ مانسی سہرسہ حصے کو ڈبل کیے جانے کی منظوری دی ہے۔ یہ پروجیکٹ اس اہم راستے پر آمد و رفت کو مؤثر بنائے گا، مسافروں کی بڑھتی تعداد کو سہولت فراہم کرے گا اور نقل و حمل میں آسانی پیدا کرے گا۔ سلسلے وار منظوریوں کے تحت بھارتی ریلویز نے مشرقی ریلوے کے آسنسول ڈویژن کے 27 اسٹیشنوں یا کیبن کی الیکٹرانک انٹر لاکنگ کو بھی منظوری دے دی ہے۔ اس پروجیکٹ کی لاگت 400 کروڑ روپے سے زیادہ ہوگی۔ ریلویز نے جنوب مشرقی ریلوے میں تقریباً 200 کروڑ روپے کی لاگت سے بیلنس 48 فائبر آپٹیکل فائبر کیبل کو بھی منظوری دے دی ہے۔ وزیر دفاع راجناتھ سنگھ نے زور دے کر کہا ہے کہ مضبوط معیشت مضبوط دفاعی صلاحیتوں کی بنیاد ہے۔ آج وڈودرا میں درخشاں گجرات علاقائی کانفرنس کے اختتامی اجلاس سے خطاب کرتے ہوئے جناب سنگھ نے دفاعی مینوفیکچرنگ کے شعبے میں خود کفیل بننے کی طرف ملک کی تیز رفتار پیش رفت کو اجاگر کیا۔ انہوں نے کہا کہ بھارت کی اندرون ملک دفاعی پیداوار 2014 میں تقریباً 46,000 کروڑ روپے تھی، جو نمایاں اضافے کے ساتھ اس وقت 1,78,000 کروڑ روپے مالیت کی ہو گئی ہے۔
2: 2014 میں ہمارا ڈومیسٹک ڈیفنس پروڈکشن اپروکسیمیٹلی 46,000 کروڑ تھا، لیکن آج ہمارا ڈیفنس پروڈکشن بڑھ کر 1,78,000 کروڑ روپے تک پہنچ چکا ہے۔ اس کے علاوہ بھارت کا ڈیفنس ایکسپورٹ اپروکسیمیٹلی 39,000 کروڑ کا کر لیا ہے، اور آتم نربھرتا کے اس لکش کو پراپت کرنے میں گجرات اپنی بہت ہی مہتوپورن بھومیکا کا نربھا کر سکتا ہے۔
0: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ آج دلی، جھارکھنڈ، میگھالیہ، کرناٹک اور مہاراشٹر میں ووٹر فہرستوں کی خصوصی تفصیلی نظر ثانی کا آغاز ہو گیا ہے۔ اس مشق کے حصے کے طور پر دلی میں 13,000 سے زیادہ بوتھ سطح کے افسر آئندہ ماہ کی 29 تاریخ تک ہر گھر جائیں گے اور سبھی متعلقہ ووٹروں کو ووٹر فہرستوں کی تصدیق اور انہیں درست کرنے کی خاطر ایک فارم بھرنے کے لیے دیں گے۔ دلی کے چیف انتخابی افسر اشوک کمار نے میڈیا سے بات چیت کرتے ہوئے کہا کہ دعوے اور اعتراضات 5 اگست سے 4 ستمبر تک داخل کیے جا سکتے ہیں۔ حتمی ووٹر فہرست 7 اکتوبر کو شائع کی جائے گی۔ پیش ہے ایک رپورٹ۔
3: دلی کے چیف انتخابی افسر کے دفتر کی جانب سے جاری کردہ اعداد و شمار کے مطابق پہلے دن ووٹروں کو 1,68,200 سے زیادہ فارمز تقسیم کیے گئے۔ 7,600 سے زیادہ اندراج کے فارم ڈیجیٹائز کیے گئے۔ دلی میں 13,033 پولنگ بوتھس ہیں، جو 1,45,10,298 ووٹروں کا احاطہ کرتے ہیں۔ حتمی ووٹر فہرست 7 اکتوبر کو شائع کی جائے گی۔ ووٹر آن لائن www.voters.eci.gov.in پر بھی اپنا فارم بھر سکتے ہیں۔ دلی کی وزیر اعلی ریکھا گپتا نے آج اندراج کا اپنا فارم داخل کیا اور قومی راجدھانی کے سبھی اہل ووٹروں سے نظر ثانی کے جاری عمل میں شامل ہونے کی اپیل کی۔ انہوں نے سبھی پر اس بات کے لیے بھی زور دیا کہ وہ مقررہ مدت کے اندر اندر اپنے فارم درست طریقے سے بھریں اور انہیں اپنے متعلقہ بی ایل اوز کے حوالے کر دیں۔ انہوں نے اس مہم کی اہمیت کو اجاگر کیا اور کہا کہ صحیح اور درست ووٹر فہرست ایک مضبوط جمہوریت کی بنیاد ہوتی ہے۔ دلی سے امن یادو کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
0: بھارت نے 26 سے زیادہ ملکوں کے ساتھ مائیگریشن اور موبیلٹی سے متعلق شراکت داری کے 28 سمجھوتوں پر دستخط کیے ہیں۔ آج نئی دلی میں انسانی وسائل کی موبیلٹی سے متعلق فورم سے خطاب کرتے ہوئے وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا کہ غیر قانونی مائیگریشن، استحصال کے طور طریقوں، دھوکے باز بچولیوں اور غیر قانونی طریقے سے لوگوں کو لانے لے جانے سے نمٹنا سبھی ملکوں کی مشترکہ ذمہ داری ہے۔ انہوں نے کہا کہ محفوظ اور قانونی طریقہ کار کے تحت موبیلٹی کے بھارت کے عزم کی عکاسی ای مائیگریٹ پلیٹ فارم سے ہوتی ہے اور اس کے آغاز کے بعد سے امیگریشن کی 50 لاکھ منظوریاں دی جا چکی ہیں۔ حکومت نے مغربی ایشیا میں جاری کشیدگی کے تناظر میں اہم پیٹرو کیمیکل مصنوعات پر کسٹم محصول میں مکمل استثنا में अगले माह की 15 तारीख तक तौसी कर दी है। मरकज ने इससे पहले कस्टम ड्यूटी में मुकम्मल इस्तिस्ना को आज तक के लिए मंजूरी दी थी। आलमी सप्लाई चेन में रुकावटों के तनाजुर में आर्जी और हदफशुदा राहत देने के लिए यह इकदाम किया गया है। इस छूट के दायरे में शामिल मसनूआत की फहरिस्त वही रहेगी जो पहले जारी की गई थी। तवक्कु है कि इस रियायत से उन सनअतों को फायदा होगा जो पेट्रोकेमिकल, खाम माल और दरमियानी मसनूआत पर इन्हिसार करती हैं। इनमें प्लास्टिक, पैकेजिंग, टेक्सटाइल, दवासाजी, केमिकल्स, ऑटोमेटिव पुर्जे और मैन्युफैक्चरिंग के दीगर शोबे शामिल हैं। आज हुल बगावत के शुजातमंदों सिद्धो कान्हू, चांद भैरव और फूलो झानों को खिराज अकीदत पेश करने के लिए हुल दिवस के मौके पर झारखंड की राजधानी रांची समेत पूरी रियासत में खसूसी प्रोग्राम मुनाकिद किए गए। इस मौके पर साहिबगंज के पंचकतिया और भोगनादी में यादगारी मकाम पर हुल इनकलाब के शहीदों को हजारों लोगों ने खिराज अकीदत पेश किया। एक सोशल मीडिया पोस्ट में जनाब मोदी ने कहा कि हुल दिवस कबायली बरादरियों के गैर मामूली हौसले और मुतजलजल जज्बे की एक मजबूत अलामत है जिन्होंने मादर वतन के लिए अपनी जानों की कुर्बानी दी। सियाहत की वजारत ने मुल्क के सियाहती मकामात के डिजिटल वसीले से फरोख को मुस्तहकम करने के लिए नई दिल्ली में गूगल इंडिया के साथ एक मुफाहमतनामे पर दस्तखत किए। इस मौके पर इजहार ख्याल करते हुए जनाब शेखावत ने कहा कि डिजिटल टेक्नोलॉजीज के जरिए भारत के सकाफती मकामात की शान शौकत को पूरी दुनिया के सामने मुतासर कुन अंदाज में पेश किया जा सकता है। शराकत दारी के तहत गूगल इंडिया आलमी सफरी रुझानात, मुसाफिरों के रवैये और शवाहिद पर मबनी सियाहती तरक्की में फरोख के लिए डिजिटल तरीकेकार के जरिए मालूमात फराहम करेगा। जनरल धीरज सेठ ने आज फौजी अमले के 31वें सरबरा की हैसियत से अपनी जिम्मेदारी संभाल ली है। वो जनरल उपेंद्र द्विवेदी की जगह इस ओहदे पर फाइज हुए हैं जो चार दहाई से ज्यादा मुल्क की गरां कदर खिदमात के बाद अपनी जिम्मेदारी से दस्तबरदार हुए हैं। जनरल सेठ नेशनल डिफेंस एकेडमी पुणे के साबिक तालिब इल्म हैं और उन्हें दिसंबर 1986 में फौजी कोर में शामिल किया गया था। जनाब रवि अग्रवाल को कॉन्ट्रैक्ट की बुनियाद पर बराह रास्त टैक्सों से मुतालिक मरकजी बोर्ड का एक मरतबा फिर चेयरमैन मुकर्रर किया गया है। उनकी मुद्दत कार कल से 31 दिसंबर 2026 या आइंदा अहकामात जो भी पहले हों तक होगी। तकरूरियों से मुतालिक काबीना की कमेटी ने उनकी दोबारा तकरूरी को मंजूरी दी है। उत्तराखंड के मदरसा तालीमी निजाम में कल से एक बड़ी तब्दीली का निफाज होगा। नए इंतजाम के तहत उत्तराखंड मदरसा तालीमी बोर्ड को खत्म कर दिया जाएगा। नए फ्रेमवर्क के तहत रियासत के सभी अकलियती तालीमी इदारों का इंतजाम रियासत के तहत होगा। रियासती सरकार ने उत्तराखंड अकलियती तालीमी इदारों के एक्ट के तहत नया निजाम मुतारिफ किया है जिसके तहत उत्तराखंड रियासती तालीमी अथॉरिटी अकलियती तालीमी इदारों को तस्लीम करने, उनके कामकाज की निगरानी करने और तालीमी मेयार को यकीनी बनाने की जिम्मेदार होगी। यह नया निजाम मुस्लिम, सिख, जैन, ईसाई, बौद्ध और पारसी बिरादरियों के तालीमी इदारों का अहाता करेगा। अमरीकी सुप्रीम कोर्ट ने सदर डोनाल्ड ट्रंप के उस अदालती हुक्म को कलअदम करार दे दिया है जिसका मकसद पैदाइश की बुनियाद पर शहरियत के हक को खत्म करना था। अदालत ने इस बात की तौसीख की कि अमरीका में पैदा होने वाला तकरीबन हर शख्स खुद ब खुद अमरीकी शहरियत हासिल करता है। मुकदमे में अदालत ने कहा कि पैदाइश की बुनियाद पर शहरियत को खत्म करने का हुक्म अमरीकी आइन की 14वीं तरमीम के खिलाफ है। अक्वामे मुत्तहिदा में अफगानिस्तान के मुस्तकिल मिशन ने पक्तिका, पक्तिया और कुनार सूबों में पाकिस्तान की जानिब से हवाई हमले किए जाने की सख्त मजम्मत की है। इन हमलों में औरतों व बच्चों समेत 36 शहरी हलाक और 160 जख्मी हुए हैं। मिशन ने पाकिस्तान से अफगानिस्तान की हदूद में भी फौजी हमलों को फौरी तौर पर रोकने और बैन अल-अक़वामी कानून की मुबैना खिलाफ वर्जियों की पूरी जिम्मेदारी कबूल करने के लिए कहा है। अफगान मिशन के मुताबिक ये हमले अफगानिस्तान की इलाकाई सालमियत की संगीन खिलाफ वर्जी हैं। जनूब मगरबी मानसून के आइंदा 2 से 3 रोज के दौरान दिल्ली, हरियाणा, चंडीगढ़ और पंजाब की जानिब बढ़ने का इम्कान है। भारतीय मौसमियात महकमे ने कहा है कि इसी अरसे के दौरान शिमाली बहर अरब, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेश के कुछ हिस्सों और उत्तराखंड, हिमाचल प्रदेश, जम्मू कश्मीर और लद्दाख, दमन और दीव और राजस्थान के कुछ हिस्सों में भी इसी तरह का मौसम रहने का इम्कान है। आईएमडी ने जुलाई के दौरान मुल्क के ज्यादातर हिस्सों में मामूल से कम बारिश की भी पेशगोई की है। फीफा आलमी कप में मराकेश और पैराग्वे प्री क्वार्टर फाइनल में पहुंच गए हैं। मराकेश ने सनसनीखेज तौर पर मैच 1-1 से बराबरी के बाद नीदरलैंड्स को 2-3 से हरा दिया। अमरीका के बोस्टन में पेनाल्टी शूट आउट में पैराग्वे से 3-4 से हारने के बाद जर्मनी हैरान कुन तौर पर टूर्नामेंट से बाहर हो गया है। कल देर रात अमरीका के ह्यूस्टन में जापान पर